प्रजापातयेत्वादुष्टं प्रोक्षामीन्द्राग्निभ्यान्त्वादुष्टं